0: वर्ष पहिलो महिलाले जवाब फर्काइन्। एक किलो चामल किन्दा पनि कति पैसा थपियो भन्ने हिसाब गर्नुपर्ने अवस्था छ। मधुपुर छिमेकको एउटा खाद्यान्न पसल अगाडिको संवाद महँगीले सर्वसाधारणको दैनिकीमा पारेको असरको एउटा प्रतिनिधि दृश्य मात्रै हो। अहिले बजारमा चामल, दाल, तेल, तरकारी, मसला, फलफूलदेखि मासुसम्मका दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। विशेष गरी निश्चित तलबमा घर चलाउने र दैनिक ज्यालादारी गर्ने परिवारका लागि मूल्य वृद्धि पनि ठूलो बोझ बनेको छ। तथ्याङ्कले पनि महँगी बढ़ेको पुष्टि गर्छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो साउन महिनामा अत्याधिक महँगी बढ़ेको छ। सरकार र राष्ट्र बैंकले सार्वजनिक गर्ने मुद्रास्फीतिको तथ्याङ्क औसत हो। सबै परिवारले समान रूपमा महँगी अनुभव गर्दैनन्। दैनिक खाद्यान्नमा बढ़ी खर्च गर्ने परिवारले औसत मुद्रास्फीति भन्दा धेरै महँगी महसुस गर्न सक्छ। न्यून आय भएका परिवारमा यसको असर अझ गहिरो हुन्छ। त्यसैले कागजमा 5.96% महँगी देखिए पनि भान्सामा पुग्दा त्यो प्रतिशत अझ ठूलो महसुस हुन्छ। सरकार भने बजार अनुगमन भइरहेको दावी गर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार कालो बजारी, सिन्डिकेट र अस्वाभाविक मूल्य वृद्धि भए नभएको अनुगमन भइरहेको छ। दैनिक 14-15 टोली बजारमा परिचालित भएको उनको भनाइ छ। उनका अनुसार विभिन्न निकायका कर्मचारी समेत गरी दैनिक करिब 50 जना बजार अनुगमनमा खटिएका छन्। चिनीको मूल्यमा हस्तक्षेप गर्न साल ट्रेडिङ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत प्रति किलो 110 रूपियाँमा बिक्रीको व्यवस्था गरिएको र दाल, चामल, तेल, पिठो जस्ता वस्तुको मूल्य अनावश्यक रूपमा बढ़ाउन व्यवसायलाई निर्देशन दिएको समेत मन्त्रालयको भनाइ छ। कुखुराको मासु 2 महिनामै 35% बढ़्यो। सड़क खुले, मूल्य पुरानै अवस्थामा फर्केन। चाड पर्वमा अझै बढ़ने चिन्ता लगायतका उपशीर्षकमा आमदानी उही खर्च बढ़ेको बढ़े शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: खरबुजा बिउको आयात अस्वाभाविक, नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर तस्करी भएको आशंका शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। पछिल्लो समय वाटरमेलन खरबुजाको बिउको आयात अस्वाभाविक रूपमा ह्वात्तै बढ़ेको देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो 2 महिनामै आयात परिमाण अघिल्लो वर्षको सोही अवधिभन्दा झण्डै 5 गुणा पुगेको छ। कुल परिणामको 93% सुडानबाट आएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2082-83 समेत यसको आयात परिमाण अघिल्लो वर्षभन्दा 16 गुणाभन्दा बढ़ी पुगेको थियो। चालू वर्षको पहिलो 2 महिनामा पनि सोही अवधिको आयात 4.6 गुणा छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पार्टीलाई एक ठिक्का बनाउने संकल्प सहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका हुन्।
2: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ बिहिबार बेलुकी 4 बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
1: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया समेत अघि बढ़ाइएको छ। अध्यागमन विभागले बुधबार जारी गरेको सूचना अनुसार नियम विपरीत नेपालमा बसोबास गरिरहेका 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको हो।
2: गत भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण आर्थिक गतिविधिमा परेको असरले नेपालको आर्थिक वृद्धि अघिल्लो प्रक्षेपणको तुलनामा आर्थिक वर्ष 2083-84 केही सुस्त हुने एसियाली विकास ब्याङ्क एडीबीले बुधबार जनाएको छ।
1: नेपालमा बढ़िरहेको सार्वजनिक ऋणले गर्दा विकास निर्माणमा असर गर्ने गरेको छ। सरकारले लिएको सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीमा नै मासिक अरबौं रकम खर्चाउने गरेको छ। सरकारले आर्थिक वर्ष 83-84 दुई महिना साउन र भदौमा 61.5 अर्ब ऋण दिएको छ। तर यो दुई महिनामा सरकारले सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीका लागि 85 अर्ब तिरेको छ।
2: चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार 4.5 अर्ब रूपियाँ नाघेको छ। आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि भएपछि दुई महिनामा कुल वैदेशिक व्यापार 4.78 अर्ब 10.65 करोड़ रूपियाँ पुगेको हो।
1: पोखरालाई सिधै मध्यपूर्व जोड्ने गरी बुधबारदेखि पोखरा दुवै रूटमा सिधा हवाई उडान शुरू भएको छ। प्रारम्भिक रूपमा एक महिनाको लागि यो रूटमा उडान गर्नका लागि फ्लाई दुवैले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति समेत लिएको छ।
2: अब शेयर बजार। यस हप्ताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार परिसूचक नेप्से 36.25 अंकले घटेको छ। अघिल्लो तीन कारोबार दिन लगातार बढ़ेको नेप्से बुधबार 36.25 अंकले घटेको हो। यस दिन कारोबारमा आएका 13 वटै उपसमूहको परिसूचक घटेर रातामै भएको छ। नेप्से सूचक बुधबार प्री ओपनिङमा 15 अंकले बढ़ेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम जेसो खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर चीनिया राष्ट्रपति शी जिनपिङ 3 दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन् अमेरिकाको राजधानी वाशिङटन पुगेका राष्ट्रपति शीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ज्वाइन्ट बेस एन्ड्रयूज विमानस्थलको रेनबेमै पुगेर भव्य स्वागत गरे शीको यो 3 वर्षपछिको अमेरिका भ्रमण हो भने सन् 2015 पछि पहिलोपटक राजधानी वाशिङटनमा भएको ऐतिहासिक राजकीय भ्रमण हो 1 दशक भन्दा बढ़ी समयपछि भएको यस भ्रमणको औपचारिक कार्यक्रमलाई दुवै देशले विशेष महत्व दिएका छन्
5: अब खेल र खेलाड़ीका खबर 20 एसियाली खेलकुदमा पदक जित्ने आशा गरिएका नेपाली खेलाड़ीहरू एकपछि अर्को गर्दै खाली हात फर्किए स्वर्णको सपना बोकेर खेल आयोजक मुलुक जापान आएकी एरिका गुरूङ समेत पदकविहीन भइन् नेपाली टोलीमा निराशा बाक्लिँदै थियो त्यही बेला कराटेको अन्तिम प्रतिस्पर्धाका रूपमा उत्रिए 23 वर्षे तेन्जिङ शेर्पा कुमुते पुरूष 82 केजीमाथि उनले नेपाललाई काँस्य पदक दिलाए जारी एसियाली खेलकुदमा यो नै देशका लागि पहिलो पदक हो
4: अब विचार तथा विश्लेषण दीपिका जुत्तामा गगनका खुट्टा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ पार्टी फूटको डिलमै पुगिसकेका बेला गगनहरूले जगाउन सफल भएका छन् भन्नुपर्दछ केहीको असन्तुष्टि अझै बाँकी नै छ तर 14 महाधिवेशनका बेला सबैजसो केन्द्रीय सदस्यहरूलाई गगनहरूले समेटिसकेका छन् असन्तुष्ट पक्षकाले राखेका सबै मागहरूलाई सम्बोधन गरी कांग्रेस एकजुट बनाउन गगनहरूले एक कदम पछि हट्ने साहस देखाएको कुरालाई मान्नै पर्दछ आवश्यक परेका ठाउँमा नौनी भन्दा नरम उस्तै ठाउँमा फलाम भन्दा कड़ा हुन सक्नु पर्दछ भन्ने मान्यतालाई पूर्णत अनुसरण गरेको देखिन्छ पार्टी मिलाउन ज्यादै नरम बने भने असोजको महाधिवेशन नसार्न ज्यादै कड़ा बने यसबाट गगनका खुट्टाले बीपीको जुत्तालाई पूर्णत न्याय गरेकै ठान्नुपर्दछ सबै समेट्न नसकेको कुरामा त बीपीका पालामा पनि तुलसी गिरी परशु नारायणहरू बाहिरिएकै थिए श्री भद्र शर्मा पनि कांग्रेसमा रहेका थिएनन्
5: श्रम बजारमा एआईको प्रयोग चुनौतीसँग डराउने कि उपयोगबाट लाभ लिने शीर्षकमा रविन सुवेदीको विचार अभियान दैनिकमा छापिएको छ एआईका कारण सृजित नयाँ वातावरणसँग काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीलाई शिपमूलक बनाउने तालिम तथा विकासको संस्कृति निर्माण गर्दै जानुपर्ने आवश्यकता देखिन्छ उचित नीति तथा कानूनको निर्माण गर्न सकियो भने नेपालमा एआईलाई जोखिमको रूपमा होइन दिगो विकास र आर्थिक रूपान्तरणको रूपमा प्रयोग गर्न सकिन्छ
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बार्गनका एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 8 गते बिहिबार सन् 2026 सेप्टेम्बर 24 तारीख भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरूबाट।
1: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
0: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
1: निर्यात बढे पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
4: चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाउ भन्ने मेन्टालिटीले काम गर्न पर्यो।
0: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमण। राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555।
7: काया कैरनमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिल वस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोला नालामा जलस्तर बढ़दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमानमा आशाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसल धारे र आरी घोप्टे वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा मुसल धारे पानी पर्ने सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका पहाड़का 1-2 ठाउँमा पनि मुसल धारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
8: यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँ, डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको

0: यस्तै खेतबारीमा जाने बाटो गल्ली कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन धान पाक्न लागेको खेत तरकारी बारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर नजिकै ज्यामिरे घाटमा गएराती पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। सड़कमा खसेको पहिरो हटाएर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बन्न सक्ने भन्दै बीपी राजमार्ग र कान्ति राजमार्ग तथा भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजर तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ। यस्तै सरकारले स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा गर्न पनि आग्रह गरेको छ। यस्तै सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई भोलिदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न भनेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा पालिकालाई सहजीकरण गर्न भनिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउने हुनुभएको छ। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने तयारी उहाँको छ। हिजो बेलुकी न्यूयर्क पुग्नुभएका शाहले 24 सेप्टेम्बर नेपाली समयअनुसार भोलि बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयर्कका समयअनुसार दिउँसो 3 बजेदेखि राति 9 बजेसम्म चल्ने सत्रमा उहाँको सम्बोधन हुनेछ। प्रधानमन्त्री शाहको सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवनमा जलवायु परिवर्तनले पारेको असर र त्यस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने विषय मुख्य रूपमा समेटिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको न्यूयर्क भ्रमण सम्बन्धी तयारीमा संलग्न अधिकारीहरूका अनुसार भदौ 10 गतेको विपदले यस सन्देशलाई थप सान्दर्भिक बनाएको छ। शाहले यसअघि नै भोटेकोसी विपदलाई जलवायु परिवर्तनसँग सम्बन्धित संकटका रूपमा उल्लेख गर्दै यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनु भएको खबर आजको कान्तिपुरमा छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याउनु भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गर्नुभयो। उहाँले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदै गएको छ भनेर चेतावनी दिएको उल्लेख गर्नुभएको छ। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिएभन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उहाँको भनाइ थियो।
1: काया कैरनमा चाड़पर्व नजिकिँदै गर्दा महँगी नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: जहाँ बालापन उमेरले छिक्दैन मनको कलाकारिता कसैले रोक्दैन जहाँ पहिलो आवास हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ योजना बदलिए पनि उमङ्ग लोभी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास भित्ताले नै लिन्छन् स्वादको विचार। जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास। गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
4: फोन नम्बर 01 56 70 924 56 70 925।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा रातभर झरी आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारमा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौडा जोड्ने सड़कमा गाड़ी चलाउन रोक लगायतका रातीमा गाड़ी चलाउन रोक लगायतका खबर प्रस्तुत
2: गर्यौं। नेपालको निर्यात व्यापारमा 62% उछाल आए पनि व्यापार घाटा घट्न सकेको छैन। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामै नेपालले 4,78,10,65,00,000 रूपियाँको वैदेशिक व्यापार गर्दा घाटा 3,24,93,14,00,000 रूपियाँ पुगेको छ। आयात 31.58% बढ़दा निर्यात भने 61.86% बढ़ेको छ। भन्सार विभागका अनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 35.64% बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 को पहिलो दुई महिनामा कुल वैदेशिक व्यापार 3,52,47,28,00,000 रूपियाँ थियो। यस वर्ष दुई महिनामै वैदेशिक व्यापारको आकार 1,25,63,00,000 रूपियाँ भन्दा बढ़ीले बढ़ेको छ। कुल व्यापार बढ़नुमा आयातसँग निर्यातमा भएको उच्च वृद्धि मुख्य कारण देखिएको छ। निर्यातको वृद्धिदर आयातभन्दा झण्डै दोब्बर भए पनि ठूलो आयातका कारण व्यापार घाटा बढ़ेको हो।
1: अर्थतन्त्रका केही बाह्य सूचक सकारात्मक देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकको दैनिक जीवनमा देखिएको छैन। विदेशी मुद्रा सञ्चित बढ़ेको छ, रेमिट्यान्स आप्रवाह पनि बढ़ेको छ र चालू खाता बचतमा छ, तर बजारमा भन्ने मूल्य वृद्धिको दबाव कायमै छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, तरकारी, फलफूल, लत्ता कपड़ा, शिक्षा, स्वास्थ्य र यातायातसम्मको खर्च बढ़िरहेको छ। आमदानीको तुलनामा खर्च बढ़दा आम नागरिकको दैनिकी प्रभावित छ। त्यसमाथि दशैं तिहार लगायतका मुख्य चाड़पर्व नजिकिँदै गर्दा बजारमा किनमेल बढ़ने र उपभोग्य वस्तुको माग पनि बढ़ने अवस्था छ। चाड़पर्व नजिकिँदै गर्दा बजारमा मूल्य अझ बढ़ने जोखिम, नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा हामीले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक तथा अर्थविद डाक्टर रमेश पौडेलसँग कुरा गरेका छौं।
3: 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सरकार 2500, 2600, 3000, 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन, एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिन्डर साटिँदैन, नयाँ सिलिन्डर लैजानु 7000 तिर्नु, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू। लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाऊ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो क्राइसिसकै बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो। हामीसँग बिजुली पर्याप्त छ, तर हाम्रा के छैनन् गतिलाई भन्दा पूर्वाधारहरू राम्रो छैन। एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा, खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भयो। पकाउने बेलामा लाइन हुँदैन भन्ने नि त, किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ।
2: अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ।
3: तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु, तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी, आन्तरिक परिवेश चाहिँ अझै पनि भनेअनुसार सुध्रिन सकेन भन्ने छ। सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो यो बीचमा, हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढ़ेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। बाहिरबाट झलक्कै गर्दा राम्रो देखिने, तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो।
2: चाडपर्वको मुखैमा छौँ, त्यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ, अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू,
3: वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। किचनभित्र बन्दै हुँदा पनि पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भयो, एउटा मात्रै कुराको आकार भएको त्यो भनेको ग्यास। चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिलेको सिनारियो रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि, भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कार्यवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन।
1: अर्थविद डाक्टर रमेश पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढीबाट विस्थापितको पुनर्स्थापनाको लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा नुवाकोट र धादिङमा 3,279 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्था गरिने खबर नयाँ पत्रिकाले लेखेको छ।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो बेलुकी 6:18 अवतरण गरेको छ। फ्लाइ दुबईको 166 सीट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको हो। यससँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ। विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानले त्यहाँको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ शुरूआत गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। फ्लाइ दुबईको पोखरा उडान शुरू भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छुट तथा सुविधा पनि घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क दिएको छ। अन्य दिनमा भने बोइङ पास देखाउने यात्रुलाई होटलमा छुटको व्यवस्था छ। पोखराबाट हुने उडानको भाडा काठमाडौँको तुलनामा प्रमुख गन्तव्यमा औसतमा सस्तो रहेकोले नेपालमा रहेका फ्लाइ दुबईका अरू जनरल म्यानेजर नवराज साईले यसबारे जानकारी दिनुभएको छ। अरू सेक्टरभन्दा भाडा फरक भए पनि प्रमुख गन्तव्यमा पोखराबाट 4-5,000 रूपियाँसम्म र कतिपय अवस्थामा औसत 3-7,000 रूपियाँसम्म सस्तो पर्ने उहाँले बताउनुभयो। पोखरा दुबई नियमित उडानले पर्यटकसँगै खाड़ी देशमा कार्यरत नेपाली श्रमिक, विदेशी अध्ययनका लागि जाने विद्यार्थी, व्यवसायी, विदेश भ्रमणमा जाने नेपाली तथा यूरोप, अमेरिका र अस्ट्रेलियामा बस्ने गैर आवासीय नेपालीलाई पनि प्रत्यक्ष लाभ पुग्ने पर्यटन व्यवसायको अपेक्षा छ। अब पोखराबाट सिधै दुबई कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसुरमा कसुरदातालाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्यापूर्ति गरी नागरिकको स्वास्थ्यको हक प्रभावकारी कार्यान्वयनका लागि भन्दै सरकारले विधेयक अघि बढ़ाएको हो। सरकारले स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्ने अवस्था सृजना गरी स्वास्थ्य संस्था विरूद्ध हुने आपराधिक कार्यलाई थप दण्डित गर्न विधेयक ल्याएको जनाएको छ। विधेयकमा स्वास्थ्य उपचारको विषयलाई लिएर हतियार सहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विरूद्ध कानूनले निषेध गरेका कार्य गर्न उक्साउने, भड्काउने लगायतका कार्य गर्न नपाइने व्यवस्था पनि प्रस्तावित छ। आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ 3 दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रयूजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण एक दशकभन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कण्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणको रूपमा प्रस्तुत गरिएको छ।
5: अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46-43 अंकले हरायो, तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेईसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूहमा नेपालसँगै चाइनिज ताइपेई, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले एसियाडमा पहिलो पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले हिजो पुरूष 84 केजी भन्दा माथिको कुमितेमा काँस्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। हिजो नै टेबल टेनिसको मिक्स डबल्समा इभाना थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानका खेलाड़ीलाई 3-0 पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा पदक जितेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच सोमबार राति गुण्डुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको हो। यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा हिजो अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि पर्सि भोलि शुक्रबारसम्म लम्बिएको छ।
5: भोटेको सीमा भदौ 10 आएको बाढ़ीले नेपालको आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्ने भएको छ। सन् 2027 मध्य जुलाईमा सकिने चालू आर्थिक वर्षमा मुद्रास्फीति समेत बढ़न सक्ने एसियाली विकास बैंक एडीबीले जनाएको खबर कान्तिपुरमा छ।
4: काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको 9 वर्ष पुग्यो तर निर्माण प्रगति बल्ल आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रूख कटानको काम समयमै नटुङ्गिँदा अझै आयोजना सकिने छाड छैन। कान्तिपुरमा खबर छ,
5: जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओ जारी गर्दा 2% सियर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनै पर्ने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको छ।
4: नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारामा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 को भोटेको सिद्धाडीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ। नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित नागरिकले शास्तिमाथि शास्ति भोगिरहेका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
5: पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ। सरकारले पुराना उद्योग पुनसञ्चालनको नीति लिइरहँदा हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको बोझ धान नसक्ने स्थिति सृजना भएको खबर कारोबारमा छ।
4: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराएर अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया अघि बढ़ाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ीका कारण ऊर्जा र सिंचाई क्षेत्रको पुनरुत्थानका लागि झण्डै 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्यांकनमा ऊर्जा क्षेत्रमा झण्डै 3,90,62,30,00,000 र सिंचाईका क्षेत्रमा 4,94,30,00,000 रूपियाँको आकलन गरिएको बताउनु भएको छ।
4: र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 वटा प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको
5: दिन र मन सधैँ एउटै हुँदैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीटी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
4: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
5: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
4: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
5: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बरु एक्लै हिँड्ने तर पद छान्नै नमान्ने एमाले अध्यक्ष ओलीसँग यो कार्टुन सम्बन्धित छ। कार्टुनमा संवाद छैन तर दृश्य नै बुझ्न पर्याप्त छ। यहाँ कार्टुनमा एमाले भनेर लेखिएको पुरानो जीर्ण डुङ्गा नदीमाथि छ। डुङ्गाको धेरै भाग डुबिसकेको छ। पछिल्लोतिर झुण्ड्याएको सूर्य चिन्ह भएको झण्डा त पानी मुनि नै पुगिसकेको छ। अनि अघिल्तिर डुब्न बाँकी थोरै भागमा एमाले अध्यक्ष ओली जस्तै देखिने मान्छे डुङ्गा ख्याउन बल गर्दैछन्। अनि डुङ्गा ख्याउने त्यो बहानामा लेखिएको छ अहंकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। ठूलो पानी परेको बेला लामो यात्रामा ननिस्कौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: बाणगंगा नगरपालिकाको अत्यन्तै जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढ़ी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492074 नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570902775 र 98570902776, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114234 वा 98570074271 र 98570073262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570509031 वा अन्य नम्बरहरू 98570087111, 98471092774, 98570505588, 98570500085 र 98570510094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
3: मार्नु आमा मार्नु, नत्र चोक्छ यसले।
4: नाति छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैन।
3: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
4: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
5: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
6: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: त्यस बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.budhawaj.com हाम्रो पात्र र बुधावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, बाढ़ीको भिडियो नखिच्न र कृषि बाली जोगाउन सरकारको आग्रह। कपिलवस्तु कांग्रेसमा 179 जनामाथि कार्यवाहीको हल्ला, आधिकारिक सूचना मात्र विश्वास गर्न अपील, कांग्रेस कपिलवस्तुमा 8 पालिकाको निर्विरोध नेतृत्व चयन। भारी वर्षाको पूर्व सूचना, बाढ़गंगामा विपद तयारी तीव्र, बाढ़ी डुबानको जोखिम न्यूनीकरण गर्न नगरपालिकाको सतर्कता। बाढ़गंगा 8 सिंचाईको नयाँ खाका, सतहदेखि भूमिगत प्रणालीसम्मको अवस्थाबारे पहिचान गरी पूरी योजना बनाइँदै यसोधरामा एसपीभी खोप अभियान, असोज 15 17 गतेसम्म किशोरीलाई खोप लगाइँदै क्यान्सरको जोखिमबाट बचाउन अभिभावकलाई खोप लगाउन आग्रह। र कृष्णनगरबाट 16,80,000 ल्यापटप डिस्प्ले बरामद, रूपन्देहीबाट 5,00,000 भन्दा बढ़ीको अवैध सामान प्रहरीको नियन्त्रणमा।
1: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
2: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
3: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देवखुरी।
0: अब समाचार विस्तारमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा कालीगण्डकी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्र का खुला नालामा जलसतह बढ़दो क्रममा रहे पनि हालको अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरी खोप्टी वर्षाको सम्भावना रहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे पानीको सम्भावना रहेको छ। यस्तै कोशी र बागमती प्रदेशको पहाड़का एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरी समेतको सम्भावना रहेको छ। आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोला नालाहरूमा जलस्तर 81 बढ्ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा थावमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने मौसम विभागले जनाएको छ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति आवश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न तथा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा सार्न र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न आग्रह गरिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट बेल पस्न नदिन, धान पाक्न लागेको खेती, तरकारी बारी तथा फलफूल बगैँचामा पनि पानीको निकासको व्यवस्था मिलाउन सुझाव गरिएको छ। नेपाली कांग्रेस कपिलवस्तुमा 8 पालिकाको निर्विरोध नेतृत्व चयन भएको छ, जस अनुसार बाणगंगा नगरपालिकामा रविराज आचार्य, कपिलवस्तु नगरपालिकामा प्रकाश गोइरी, बुद्धभूमि नगरपालिकामा सूरज प्रताप राणा, महाराजगंज नगरपालिकामा राम अवतार चौधरी, कृष्णनगर नगरपालिकामा राकेश मणि त्रिपाठी सभापतिमा निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै यशोधरा गाउँपालिकामा नरेश अहिर, माईदेवी गाउँपालिकामा चन्द्रिका यादव र विजयनगर गाउँपालिकामा रामकुमार यादव निर्विरोध रूपमा सभापतिमा चयन हुनुभएको छ। शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा भने बिहिबार निर्वाचनको कार्यक्रम रहेको जनाइएको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कपिलवस्तुका 179 जना नेता तथा कार्यकर्तामाथि पार्टी अनुशासन उल्लंघनको आरोपमा कार्यवाही गरेको भन्ने समाचारप्रति ध्यान आकर्षण भएको जनाएको छ। समितिका संयोजक परशुराम चौधरीद्वारा असोज 5 गते जारी ध्यानाकर्षण पत्रमा विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण समाचारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। पत्रमा कपिलवस्तुका 179 जना नेता तथा कार्यकर्तामाथि कार्यवाही गरिएको भन्ने सार्वजनिक समाचारहरू निराधार र असत्य भएको दावी गरिएको छ। अनुशासन समितिले आफूले उक्त विषयमा कुनै निर्णय गरेको स्पष्ट नभएको जनाउँदै पार्टीको बदनाम गर्ने उद्देश्यले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको उल्लेख गरेको छ। समितिले यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न सम्पूर्ण पार्टी पंक्ति तथा आम नागरिकलाई समेत आग्रह गरेको छ। ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस आफ्नो 15 महाधिवेशनको व्यापक तयारीमा जुटिरहेको उल्लेख गर्दै संवेदनशील समयमा पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र विभेदबाट मुक्त भई पार्टी संगठन निर्माण तथा महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरिएको छ। केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक निर्णय र सूचनालाई आधार बनाउन आग्रह गर्दै अनाधिकृत तथा भ्रमपूर्ण समाचारबाट प्रभावित नहुन समेत अपील गरेको छ। भारी वर्षाको पूर्व सूचनापछि बाणगंगा नगरपालिकाले सम्भावित विपद व्यवस्थापनका लागि तयारी तीव्र बनाएको छ। जल तथा मौसम विज्ञान विभागले असोज 8 देखि 12 गतेसम्म लुम्बिनी प्रदेश कपिलवस्तुसहित बाणगंगा क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि नगरपालिकाले सतर्कता अप्नाएको हो। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सम्भावित जोखिमको समयमा अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारामा नजान र बाढ़ीको अवस्था आए सुरक्षित स्थानमा जान नगरवासीलाई आग्रह गर्नुभयो।
4: बाणगंगा नगरवासी दाजुभाइ दिदीबहिनीहरूलाई मौसम पूर्वानुमान महाशाखाले आश्विन 8 गते 9 गते 10 गतेसम्म भारी वर्षा हुने कुराहरूको पूर्वानुमान गरेको हुँदा उक्त अवधिभर यहाँहरू कतै यात्रा नगर्ने, खोलाका तटीय क्षेत्रहरूमा अति सतर्क रहने र बाढी आइहालेमा हाम्रो सुरक्षित स्थानमा जानका लागि यहाँहरूले आफ्ना चाहिँ आफू र लगायत घर परिवार चाहिँ सुरक्षित स्थानमा जाने र केही उहाँहरूलाई आवश्यक सहयोग परेमा बालेन्द्र नगरपालिकाको विपद व्यवस्था समितिको सम्पर्क नम्बरहरू हामीले राखेका छौँ, हामी सूचना प्रसारित गरेका छौँ र त्यसलाई चाहिँ यथाशीघ्र सम्पर्क गरेर सुरक्षित रहनको लागि मैले हार्दिक अपिल गर्दछु।
0: यस्तै पालिकाका विपद व्यवस्थापन फोकल पर्सन शान्त राज आचार्यका अनुसार जोखिमयुक्त क्षेत्रमा 24 घण्टा निगरानी गरिनेछ। बाढ़ी आउनु अघि माइकिङ, सामाजिक सञ्जाल तथा स्थानीय एफएम मार्फत पूर्व सूचना दिने तथा नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीलाई डोरी, लाइफ ज्याकेट लगायतका आवश्यक सामग्री सहित तयारी अवस्थामा राखिनेछ।
5: गाडी आउने पूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि माइकिङ, सामाजिक सञ्जाल, स्थानीय एफएम रेडियो मार्फत निरन्तर पूर्व सूचना र चेतावनी सन्देश प्रवाह गर्ने व्यवस्था छ। बाढी वा डुबानको अवस्था सिर्जना भएमा तत्काल उद्धार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीलाई आवश्यक उद्धार सामग्री जस्तै बोट, डोरी, लाइफ ज्याकेट आदि सहित तयारी अवस्थामा रहन अनुरोध गर्ने, नगर स्तरीय र वडा स्तरीय विपद प्रतिकारक टोलीलाई तयारी अवस्थामा राख्ने, विपदबाट विस्थापित हुन सक्ने नागरिकहरूका लागि तत्काल बस्ने खाने र प्राथमिक उपचारको व्यवस्था मिलाउने, नगरभित्रका टुटिएका सुरक्षित विद्यालय वा सार्वजनिक भवनहरूलाई तयारी अवस्थामा राख्ने, भारीजन्य प्रकोपपछि फैलिन सक्ने महामारीलाई रोक्न नगरपालिकाको स्वास्थ्य शाखा र विपद अस्पतालले आवश्यक औषधि एवं एम्बुलेन्स सेवा सहित 24 घण्टा तयारी अवस्थामा।
0: यस्तै सशस्त्र प्रहरी नायब परीक्षक डीएसपी प्रेम सिंह थामीले विपदको सूचना प्राप्त हुन साथ ढिलाइ नगरी आवश्यक जनशक्ति र उद्धार सामग्री सहित सम्बन्धित स्थानमा पुग्ने गरी तयारी गरिएको बताउनुभयो।

0: हाम्रो तर्फबाट चाहिँ कुनै किसिमको चाहिँ कमी गर्नु इन्डस्ट्री हामीबाट हुँदैन, सूचना प्राप्त हुने बित्तिकै हामी लगभग भनौँ न हाम्रो चाहिँ कस्तो पनि स्टेन रहने हुन्छ, हाम्रो सामानहरू गाडी नै हुन्छ।
1: यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो।
2: खुला नालामा हामीले सूचना जारी गर्नुहोस् गर्छौँ, हजुरले टोलमा छिमेकमा घरवटा परेर आफ्ना बच्चा बच्चीहरूलाई सबैजनालाई बच्चा बच्ची भित्रभित्र आफ्नो मान्छेहरूलाई यो किसिमको हुँदैछ भन्ने किसिमले अब सञ्चार माध्यमबाट पनि गइरहेको भएको छ, हजुरले पनि त्यो किसिमको अवेरनेस गर्नुहोला र यो हुँदैछ भन्ने सूचना पनि गर्नुहोला भनेर चाहिँ।
1: यस्तै सामुदायिक रेडियो तथा टेलिभिजन बुद्धावासका स्टेशन म्यानेजर विश्वराज पाण्डेले नदी तथा खोलामा अनावश्यक रूपमा समय बिताउने व्यक्तिमाथि निगरानी बढ़ाउन र संचार माध्यम मार्फत निरन्तर सूचना प्रवाह गरी सम्भावित क्षति न्यूनीकरण गर्नुपर्ने बताउनुभयो।
3: बेलुकी अँध्यारो हुने बेलासम्म नदीमा गएर त्यो गोरा सोरामा उठाएर हिँड्ने एउटा ठुलो तब्का भेटिन्छ मान्छे, उनीहरूलाई यो हाम्रा प्लान के हुन् कहाँ के भए कुनै जानकारी नै छैन, तिनीहरूलाई निगरानी नेपाल प्रहरी नगर प्रहरी आदिबाट तिनीहरूलाई निगरानी भएर कमसे कम यो भनिएको नीतिमा मात्रै रोक्न सकियो भने पनि क्षति कम हुन सक्छ। बाढुङ्गा त संसारको त कपिल वस्तुको सबैभन्दा ठुलो राजधानी हो, यहाँ सबै प्रभावकारी मिडियाहरू नै छन्, त्यो भएर जानकारी त्यता पनि गराउनु भयो भने हामीले पनि यस्तो आपतको बेलामा विशेष बुलेटिनहरू जारी गर्छौँ, लाखौं हजारौंको संख्यामा फलोअर्स रहेका फेसबुक पेजहरू छन्, एकैचोटि ठूलो संख्यामा पुग्न सक्छ।
1: यस्तै सम्पूर्ण संघ संस्थाको प्रतिनिधित्व गर्दै सूर्यकुमारी शाहीले नदी तथा खोलाको आसपासका बस्तीमा अझ प्रभावकारी रूपमा सूचना र सचेतना फैलाउनु पर्ने बताउनुभयो।
4: हाम्रो खोला किनारमा जति पनि बस्तीहरू छ त्यहाँ चाहिँ अलिकति प्रचार गर्ने कुराहरू यो
5: कुराहरूलाई
4: होइन पनि हाम्रो ध्यान लिन पर्छ।
1: बैठकमा बाढगंगा नगरपालिकाका सबै वडाका वडाध्यक्ष, स्थानीय राजनैतिक दलका नेता तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा, नेपाल रेडक्रस सोसाइटी बाढगंगा उपशाखा, नागरिक समाज कपिलवस्तु, संचारकर्मी नगरपालिका शाखाका प्रमुख सिद्धार्थ, सामाजिक विकास केन्द्र लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बाढगंगा नगरपालिका आठमा सिंचाई परियोजना निर्माणका लागि आवश्यक इन्भेन्टरी सर्भिस तथा भावी सिंचाई योजना तर्जुमा गर्ने विषयमा बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वडाभित्र रहेका विभिन्न प्रकारका सिंचाई प्रणालीको विवरण संकलन गर्ने विषयमा छलफल गरिएको छ। वडामा रहेका तह सिंचाई, पोखरी सिंचाई, लिफ्ट सिंचाई, भूमिगत सिंचाई लगायत अन्य सिंचाई प्रणालीको अवस्था तथा विवरण संकलन गरी आगामी दिनमा आवश्यक सिंचाई योजना निर्माण गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो। बैठकमा वडाका वडाध्यक्षहरू, वडा सचिव, वडाभित्रका विभिन्न टोलका अध्यक्ष तथा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै वडाध्यक्ष बाबुराम अर्यालले वडाभित्र रहेका सम्पूर्ण सिंचाई प्रणालीको यथार्थ विवरण संकलन गरी व्यवस्थित सिंचाई परियोजना निर्माण गर्ने उद्देश्यले प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा अभियानबारे जानकारी गराइएको हो। आगामी असोज 15 17 गतेसम्म सञ्चालन हुने अभियानमा पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 किशोरी तथा विद्यालय बाहिर रहेका सही उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। स्वास्थ्य शाखाका अनुसार यसअघि एसपीभी खोप लगाउन छुटेका लक्षित उमेर समूहका किशोरीलाई समेत यस अभियानमा खोप लगाइनेछ। स्वास्थ्य शाखाका प्रमुख ज्योति प्रकाश दुबेले महिलामा हुने क्यान्सर मध्ये पाठीघरको मुख्य क्यान्सर प्रमुख समस्याका रूपमा रहेको बताउनु भएको छ। जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष 1313 जना महिलाको यस कारणको मृत्यु हुने गरेको छ। यसद्वारा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले बालिकालाई भविष्यमा हुन सक्ने क्यान्सरको जोखिमबाट जोगाउन एचपीभी खोप महत्वपूर्ण रहेको बताउँदै आफ्ना छोरीलाई खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभएको छ। स्वास्थ्य शाखाले अभियान सफल बनाउन विद्यालय अभिभावक र समुदायको सहयोग आवश्यक रहेको जनाएको छ। कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले 16,80,000 रूपियाँ बराबरका ल्यापटप डिस्प्ले स्क्रीन प्यानल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले बुधबार बिहान करिब 2 बजे कृष्णनगर नगरपालिका बार हरिदवातर्फ गस्ती गर्ने क्रममा सड़क छेउमा व्यवहारिसी अवस्थामा रहेका 240 थान ल्यापटप डिस्प्ले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी न्यायको परीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद डिस्प्लेको प्रतिथान अनुमानित 7,000 रूपियाँका दरले कुल मूल्य 16,80,000 रूपियाँ रहेको छ। रूपन्देहीमा प्रहरीले भन्सार छली गरी भारतबाट चोरी पैठारी गरी ल्याइएका करिब 5,08,636 रूपियाँ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा कुखुरा, खाद्यान्न, कपड़ा, कस्मेटिक तथा दुग्धजन्य सामग्रीसँगै मोटरसाइकल र स्कूटर बरामद गरेको हो। बाँकीको कोहलपुर नगरपालिका 11 स्थित होटल म्याक्समा ठूलो परिणाममा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले मंगलबार राति 8 बजे छापा मारेर अनलाइन जुवा खेलाउने 42 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायक परीक्षक प्रत्येत सिंह राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा 40 जना भारतीय नागरिक र 2 जना नेपाली नागरिक रहेका छन्। बाँकीमा प्रहरीले भदौ महिनामा विभिन्न प्रकृतिका 152 मुद्दा दर्ता गरेको छ। दर्ता भएका मुद्दा मध्ये 7 जघन्य, 51 गम्भीर र 94 सामान्य प्रकृतिका अपराधका रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 18 घटना दर्ता भएका छन् भने ती घटनामा संलग्न 15 जना पक्राउ परेका छन्। भोटेकोशी बाढ़ीमा परिज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि चीन सरकारले नेपाललाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा नेपालका लागि चिनिया राजदूत छाङ माओमिङले नेपाल विज्ञ तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टालाई डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। धेरै ठाउँमा रातभरि छरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, बाढ़ीको भिडियो नखिच्न र कृषि बारी जोगाउन सरकारको आग्रह। कपिलवस्तु काँग्रेसमा 179 जनामाथि कार्यवाहीको हल्ला, आधिकारिक सूचना मात्र विश्वास गर्न अपील, काँग्रेस कपिलवस्तुमा 8 पालिकाको निर्विरोध नेतृत्व चयन। भारी वर्षाको पूर्व सूचना, बाढ़गंगामा विपद तयारी तीव्र, बाढ़ी डुबानको जोखिम न्यूनीकरण गर्न नगरपालिकाको सतर्कता। बाढ़गंगा 8 सिंचाईको नयाँ खाका, सतहदेखि भूमिगत प्रणालीसम्मको अवस्था पहिचान गरी शुरू योजना बनाइँदै। यसोधरामा एचपीभी खोप अभियान असोज 15 17 गतेसम्म किशोरीलाई खोप लगाइँदै। र कृष्णनगरबाट 16,80,000 ल्यापटप डिस्प्ले बरामद, रूपन्देहीबाट 5,00,000 भन्दा बढ़ीको अवैध सामान प्रहरीको नियन्त्रणमा। अवस्थ एफएम ब्यान्डको 99.2 समयघाजसँगै वेबसाइट www.karputawat.com हाम्रो पात्र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शुभ पनि बिदा हुन्छु। नमस्कार।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
7: कता हो काका लहर लहर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको सैनेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाबुला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
9: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
10: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
9: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
10: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
9: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
10: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
12: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
11: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363। स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
12: तपाईँको पुरानो बाइकको

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: बाणगंगा नगरपालिकाको अत्यन्तै जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, दिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष तनाखो भई उच्च सतर्कता अप्नाउनुहोस्। बाढ़ी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0-74-75, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570-90-275 र 98570-90-276, सशस्त्र प्रहरी बलको फोन नम्बर 11-14-12-34 वा 98570-74-271 र 98570-73-262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570-50-931 वा अन्य नम्बरहरू 98570-87-111, 98471-92-74, 98570-50-588, 98570-500-85 र 98570-51-094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।

0: देशवासीका लागि अत्यन्तै जरुरी सूचना।
1: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्चामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
2: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड: तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू: कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक: बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र
2: बिरामी भएर बस्न खाना छैन
1: हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडौ राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज्ड बिल र भरपर्दो ग्यारेन्टी।
6: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
8: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
9: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।

0: ह्या यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेडसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिलवस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: बाढगङ्गा नगरपालिका पशु सेवा शाखाको अत्यन्तै जरुरी सूचना। बाढगङ्गा नगरपालिका पशु सेवा शाखाले विश्व रेबिज दिवस अन्तर्गत सञ्चालन गर्ने कुकुर तथा बिरालोलाई निशुल्क रेबिज खोप लगाउने कार्यक्रम मौसम पूर्वानुमानमा शाखाबाट जारी नागरिक सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। अनुरोधक बाढगङ्गा नगरपालिका पशु सेवा शाखा बाढगङ्गा कपिलवस्तु।
3: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगङ्गा चार, जितपुर, कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131563। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुचवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 8 बज्यो।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
9: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिलवस्तु, एड्रेस बैंक नजिकै।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
11: बाणगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114-1234 वा 98574-271 र 98574 पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875।

0: का नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111 98471-92274 98570-50588 98570-50085 र 98570-51094 मा सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट फेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317 मोबाइल 98571-713 सञ्चालक गिरिराज गणेश।

0: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9843527747, 9887269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
2: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी पहिरो डुबान तथा अन्य विपत्का घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान खेतीबारी नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
3: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
1: युनाइटेड अस्पताल बारजिङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
7: बाढगंगा नगरपालिका पशु सेवा शाखाको अत्यन्तै जरुरी सूचना। बाढगंगा नगरपालिका पशु सेवा शाखाले विश्व रेबिज दिवस अन्तर्गत सञ्चालन गर्ने कुकुर तथा बिरालोलाई निशुल्क रेबिज खोप लगाउने कार्यक्रम मौसम पूर्वानुमानमा शाखाबाट जारी नागरिक सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा, बाढगंगा, कपिलवस्तु।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ्ने, पालिकासँगको समन्वयमा विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाई दुबईको दुबई पोखरा दुबई उडान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा, डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। गैरातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ। गैराती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो। पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ। 24 घण्टामा 100 देखि 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी पर्यो भने त्यसलाई अति भारी वर्षा भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आड़ीघोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरी समेत चल्ने सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ। यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यसैबीच ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको कारणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ।

सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिका संघको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ। धेरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च जोखिम रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। बालबालिकाहरूलाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकहरूलाई सुझाव समेत दिएको छ। यता गैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकाले सड़कमा गाड़ी चलाउन समस्या भएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्गको कृष्णभेद नजिकै पहिरो खस्दा सड़क रातभर बन्द भएकामा आज बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेका छन्। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैंसे भीमफेटी देउराली कुलेखानी सड़क खण्डमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्र गाड़ी चल्न दिइनेछ। यस्तै भैंसे भीमफेटी देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 देखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ भोलि नेपाली समयअनुसार बिहान राष्ट्र संघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नु भएको छ विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषय नेपालको जोड़ छ यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपत जलवायुजन्य क्षतिको क्षतिपूर्ति आर्थिक सहयोग हिमाली देशका समस्या नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशको अवस्था नेपालको वातावरणीय योगदान अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ प्रधानमन्त्री शाह पर्सी शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढ़ी तथा जलवायुजन्य विपदपछि पुनस्थापना पुनर्वास र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ राष्ट्रसंघको 81 महासभाका अवसरमा आयोजित G7 विकास मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको पछिल्लो विपदले घर सड़क पुल विद्यालय स्वास्थ्य संस्था र जलविद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताउनु भएको छ

0: उहाँले प्रारम्भिक आकलन अनुसार विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि 7 खर्ब 68 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने जानकारी गराउँदै G7 सदस्य राष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग दीर्घकालीन सहयोगका लागि आग्रह गर्नुभएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले जर्मनीसँग पनि बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापना पुनर्वास तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ। राष्ट्रसंघको महासभाका क्रममा न्यूयर्कमा जर्मनीकी आर्थिक सहयोग तथा विकास मन्त्री रिम आला बाली रोडोवानसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले विपदपछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता विपद पूर्व तयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताउनुभयो। फ्लाई दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज हिजो बेलुकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर फर्केको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान शुरू गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको छ। पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायत विभिन्न देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने भएको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित त्यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब देश सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। 3 वर्ष अघि सन् 2023 जनवरीदेखि संचालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान शुरू गरेको हो। पोखरादेखि अस्ट्रेलिया युरोप र अमेरिकाका मा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने अपेक्षा गरिएको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँको धम्बाराईको हेम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ओपन एआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिकल तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना 3 महिना अघि जूनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकल तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क खर्च लगायत गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्यांकनका क्रममा एआई मोडेलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ। प्रधानमन्त्री अल्बानिजले घटनाबारे ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको समेत बताउनु भएको छ। उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपन एआईले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनु भएको खबरमा उल्लेख छ। यस घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने गम्भीर जोखिमबारे नयाँ चिन्ता बढ़ाएको छ। अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 43-43 अंकले हरायो तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपेई थाइल्याण्ड र श्रीलंका छन्। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ्ने, पालिका संघको समन्वयमा विद्यालय विदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग, फ्लाइ दुबईको पोखरा दुबई पोखरा उडान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने, एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा, डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हार जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: बाणगंगा नगरपालिकाको अत्यन्तै जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जलस्तर खतरा तहभन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98-492-0-74-75, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बालगंगाको फोन नम्बर 100 वा 98-570-90-275 र 98-570-90-276, सशस्त्र प्रहरी बलको फोन नम्बर 11-14-12-34 वा 98-570-74-271 र 98-570-73-262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98-570-50-931 वा अन्य नम्बरहरू 98-570-87-111, 98-471-92-74, 98-570-50-588, 98-570-500-85 र 98-570-51-094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004।
3: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
4: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघ गर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
5: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाटेगर फाल्ने, हर्निया, पित्त पाइलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नुहोला
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
0: बाढगङ्गा नगरपालिका पशु सेवा शाखाको अत्यन्तै जरुरी सूचना। बाढगङ्गा नगरपालिका पशु सेवा शाखाले विश्व रेबिज दिवस अन्तर्गत सञ्चालन गर्ने कुकुर तथा बिरालोलाई निशुल्क रेबिज खोप लगाउने कार्यक्रम मौसम पूर्वानुमानमा शाखाबाट जारी नागरिक सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। अनुरोधक बाढगङ्गा नगरपालिका पशु सेवा शाखा बाढगङ्गा कपिल वस्तु।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 10 बज्यो।
9: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खेल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
11: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
12: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध। अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
1: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
13: युनाइटेड अस्पताल बाढदिङ्गा साथ ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
13: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
15: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पायल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
16: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
17: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
15: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध।
16: परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।

0: चार ठाकुरापुर कपिल वस्तु, संपर्क 076550200, मोबाइल नंबर 98575158138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टर को सलाह लिनुहोस् युनाइटेड अस्पताल मै।
2: नमस्ते अनि स्वागत छ तपाईलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीतहरू।

0: त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खरे।
3: बारगंगा नगरपालिका पशु सेवा शाखाको अत्यन्तै जरुरी सूचना। बाणगंगा नगरपालिका पशु सेवा शाखाले विश्व रेबिज दिवस अन्तर्गत सञ्चालन गर्ने कुकुर तथा बिरालोलाई निशुल्क रेबिज खोप लगाउने कार्यक्रम मौसम पूर्वानुमानमा शाखाबाट जारी नागरिक सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा बाणगंगा कपिलवस्तु।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बारगंगा एक बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013514417।
0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
8: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470

0: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तु में बिरामी का लागि सब नया सुविधा
1: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
0: हाड़ जोड़नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी संबंधी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575551138।
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: बाढगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाढगंगा क्षेत्रका बाढगंगा खोला दिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात सुक्खा खानेकुरा पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492074 75 नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा बालगंगाको फोन नम्बर 100 वा 98570902775 र 98570902776 सशस्त्र प्रहरी बलको फोन नम्बर 1114 1234 वा 98570074271 र 98570073262। त्यस्तै बाढगंगा नगरपालिकाका नगर प्रमुख 98570509131 वा अन्य नम्बरहरू 98570087111 98471992774 98570505788 98570500085 र 98570510094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाढगंगा कपिलवस्तु।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल बाढगंगा 2 पिपरा कपिलवस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिलवस्तु, सम्पर्क नम्बर 98570056249 र 98075718346।
7: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा चार, जितपुर, कपिलवस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9570131569। अर्जुन खाती, सम्पर्क नम्बर 9570078403।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला बिहानको 11 बज्यो।
11: मेरो त घर बनाउने धोको पनि अरूको देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो।
12: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
13: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
12: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 9857151713। सञ्चालक गिरिराज कणे।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
14: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, गोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
14: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 0175349050, 0175553905 र मोबाइल 9857078010।
13: कता हो काका लखर लखर गर्दै?
15: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
13: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
15: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
13: हजुर, हाम्रा सेवाहरू,
15: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846419125 र 9875752004।
4: भाडगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना।
2: जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, दिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष तनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114-1234 वा 98570-74271 र 98570-73262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111, 98471-92274, 98570-50588, 98570-500085 र 98570-51094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलतरी 73262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111।

0: के हो यार आफ्नै लागि पठाएर सिपी हौ सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
0: बाणगंगा नगरपालिका पशु सेवा शाखाको अत्यन्तै जरुरी सूचना। बाणगंगा नगरपालिका पशु सेवा शाखाले विश्व रेबिज दिवस अन्तर्गत सञ्चालन गर्ने कुकुर तथा बिरालोलाई निशुल्क रेबिज खोप लगाउने कार्यक्रम मौसम पूर्वानुमानमा शाखाबाट जारी नागरिक सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा बाणगंगा कपिलवस्तु।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाणगंगा एक बैरिया कपिलवस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570501243, 98026523 र 98013514417।
9: लौ न सुन्नुहोस् न, कोही छ वरिपरि? लौ न कोही छ भने बहिनी तपाईँ कराएको हो तपाईँ कराएको
10: हो
9: यो न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
10: हामी दुई जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीले सर्पले टोक्यो लौ न के गर्ने हो
9: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुदेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ फोन गरिहाल्नु सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देव्रेपट्टि छौ है हामी मुकेश झट्टै हो सबै काम छाडेर सुन्नुहोस् भाइ सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्त उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
10: हुन्छ दाइ कत्रो घुम्नु गर्नुभयो जाउँ छिटो जाउँ
11: याद राख्नुहोस् सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ
12: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
14: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ
15: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
14: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.nagarpalika.org बारगंगा म्युनिसिपालिटी गभर्नमेन्ट.एनपी बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
16: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
17: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
1: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका देउखुरी।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: शहरका बासिन्दा भने कामलाई थाती राखेर सोमबार बिहानैदेखि हिमालयन किचनमा लामबद्ध थिए। एनिमस नदीको किनारको शान्त डुराङ्गोको त्यो भीड भोकले उर्लिएको भीड थिएन, त्यो भीड उर्लिएको थियो हिमाली सुनामीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि। उनीहरूको सेवामा खटिएका थिए हिमालयन किचनका मालिक कर्मा टी भोटिया र उहाँकी पत्नी ज्यामु सहित कर्मचारीहरू। लन्च कार्यक्रम भोटिया दम्पतिको नामबाट खोलिएको गैर नाफामूलक संस्था कर्मा एन्ड ज्यामो फाउन्डेशनका तर्फबाट आयोजना गरिएको थियो। त्यो भोफे आयोजनाको उद्देश्य थियो भोटेकोशीको विनाशकारी बाढ़ीबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु। प्रति व्यक्ति भुफेको शुल्क तोकिएको थियो 30,000 र त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छे अनुसार सहयोग गर्नका लागि त्यहाँ क्यूआर कोड सँगै दान पेटिकाको व्यवस्था गरिएको थियो। 4 घण्टाको अवधिमा